Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.

यो हो टिप्स 98.3 FM तपाईसँगको सहयात्रा।

0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01 42 35 888 98 012 35 888

0: life-changing quotes. विजेताहरू कहिले हार मान्दैनन् र हार मान्नेहरू कहिल्यै विजेता बन्दैनन्।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यू क्यान डान्स,
6: यू क्यान सिंग, ऑल यू गॉट टू डू इज
7: जस्ट ट्यून इन
6: Kips FM 98.3 megahertz, your companion, the radio of new generation.

तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: पुरै एक घंटा तीनवटा मुभीज का सुपरहिट गीतहरु
4: 3 in 1
1: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम

0: The Vice Sundarunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: केही नौलो
2: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियो मा रोचक, रेडियो मा रोचक.

वेलकम फ्रेन्ड्स, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा यो आवाज सुन्दै हुनुहुन्छ तपाईँको साथी निज्जलको। कार्यक्रम रेडियोमा रोचक तपाईँले सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड किप्स एफएम डट कमबाट। त्यस्तै हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर सुन्न सक्नुहुनेछ। र साथमा तपाईँले किप्स एफएम 98.3 मेगाहर्जबाट हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम रेडियोमा रोचकको बारे कुरा गर्नुपर्दा, यस कार्यक्रममा हामी विश्वमा घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको बारेमा चर्चा गर्ने गर्दछौँ र रमाइलो रहस्यमय रोचक जानकारीहरू यस कार्यक्रममा तपाईँले पाउन सक्नुहुन्छ। रमाइलो रमाइलो आज पनि प्रसङ्ग रहेका छन् मसँग, कार्यक्रम सुन्नुहोला। आउनुहोस् कार्यक्रममा सुरु गरौँ पहिलो साङ्गीतिक कौशलीबाट। र गीत भने मैले ल्याएको छु नितेश जनकोरको आवाजमा रहेको छ गीत एमओटी।

हजुर श्रोता मित्र, विश्वमा यस्तो अनौठो होटेल पनि छ जहाँ 60,000 सिडी उक्लिएर ग्राहक पुग्दछन्। हजुर, 60,000 सिडी उक्लिएर ग्राहक त्यहाँ पुग्नुपर्ने हुन्छ। यो रोचक प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा आफ्ना ग्राहकलाई नौलो अनुभूति दिलाउनका लागि दुनियाँमा अनेक खालका होटेल खुलेका छन्। यस्तै एउटा अनौठो होटेल चीनमा छ। चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटेलमा पुग्नका लागि 60,000 सिडी चढ्नु पर्दछ। उक्त 4-तारे होटेलको नाम जेड स्क्रिन होटेल हो। पहाडमा 1830 मिटर उचाइमा रहेको उक्त होटेलबाट हङसन पर्वतीय श्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। पहाडी क्षेत्रमा 1500 वर्ष भन्दा पनि पुराना सल्लाका रुखहरू छन्। होटेलसम्म पुग्नका लागि 60,000 सिडीको विकल्प पनि छ, त्यो हो केबल कार। होटेल निकै भव्य तथा सुविधा सम्पन्न छ। त्यहाँ स्पा तथा स्विमिङ पुल समेत छ। होटेलमा जानका लागि सिडी चढ्न नसक्ने मानिसलाई भरियाले बोकेर पुर्याउने सुविधा पनि छ। पहाडमा खोपेर बनाइएको बाटो र त्यसमा रहेका सिडीहरू चढ्दा निकै डरको अनुभूति पनि हुन सक्छ। होटेलमा 65 वटा सुविधा सम्पन्न कोठाहरू रहेका छन्।

हजुर साथीहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक र लागौँ अर्को एउटा रोचक महिलाको प्रसङ्गतर्फ। 99 वर्षीय महिलाको मृत्युपछि खुल्यो अनौठो रहस्य, शरीरमा सबै अङ्ग उल्टा। हजुर, के रहेछ त यो प्रसङ्ग, सुन्छौँ कार्यक्रम रेडियोमा रोचकमा। अमेरिकामा 5 सन्तानकी एक महिलाको हालै 99 वर्षको उमेरमा मृत्यु भयो। ती महिलाले आफ्नो शरीर दान गरेकी थिइन् र उनको मृत्युपछि उनको शव पोर्टल्यान्डको ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीलाई दान गरियो। जब विश्वविद्यालयका चिकित्सा शास्त्रका विद्यार्थीहरूले प्रयोगशालामा उक्त शवलाई चिरेर त्यसका भित्री अङ्गहरू अध्ययन गर्न थाले, तब सबै 3 छक्क परे। रोजमेरी नामकी ती मृतक महिलाको शवको चिरेर हेर्दा पत्ता लाग्यो कि उनको शरीरमा भित्री अङ्गहरू असामान्य ठाउँमा छरिएका थिए। मानिसका भित्री अङ्ग जुन ठाउँमा हुन्छन्, उनका अङ्गहरू ती ठाउँमा थिएनन्। त्यस्तो खालको शारीरिक बनोटका साथ ती महिला 99 वर्षसम्म कसरी बाँचिन् भनेर सबैजना 3 छक्क परेका छन्। उनका अधिकांश भित्री अङ्गहरू गलत ठाउँमा थिए। केहीको आकार असामान्य रूपमा ठुलो थियो। उनी लेभोकार्डिया तथा साइटस इन्भर्स नामको असामान्य अवस्थामा रहेको पाइयो, जसमा अधिकांश महत्त्वपूर्ण अङ्गहरू उल्टा हुन्छन्। उनको शरीरका अङ्गहरू देख्दा लाग्दछ कि शरीरभित्र ऐना राखिएको छ र अङ्गहरू उल्टा देखिएका छन्। विज्ञहरूका अनुसार हरेक 5 करोड मानिसमा एकजनामा यस्तो दुर्लभ समस्या हुन सक्दछ। शरीरभित्रका सबै अङ्ग उल्टा हुँदा पनि रोजलाई जीवित छँदा कुनै समस्या नभएका उनका परिवारका सदस्यहरूको भनाइ छ। अर्को अनौठो कुरा त के भने, रोजको मुटुको एउटा ठुलो नसा समेत सामान्य अवस्थामा थिएन। त्यो नसा दायाँ भागमा हुनुपर्नेमा बायाँ भागमा थियो। मुटुको दायाँ एट्रियम सामान्य भन्दा दोब्बर ठुलो थियो। दायाँ फोक्सोमा 3 भाग हुनुपर्नेमा केवल 2 भाग मात्र थिए। उनको अमाशय पनि बायाँ तर्फ हुनुपर्नेमा दायाँ तर्फ थियो। पाचन तन्त्र पनि उल्टो थियो। चिकित्सा विज्ञानमा यो चमत्कार भन्दा कम होइन। शरीरको प्रणाली यति धेरै जटिल हुनुका बावजुद पनि रोजमेरीलाई कुनै समस्या भएन। उनलाई केवल बाथको समस्या मात्र थियो।

दाया फुल माया को फसल कंची को छभाया मेरो गाड़ी पंचट भयो माया हो

0: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: किप्स 98.3 एफएम मा गजल संसार
3: मुझसे मिलने शमा जलाकर आज महल में आज
2: गजल संसार
3: गम का खजाना तेरा भी है मेरा भी
4: हर एक शनिवार बिल्की 10 बजे
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678

0: साथ अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10. Weekly 10.
4: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
3: on Kips 98.3 FM.
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
6: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
7: किप्स 98.3 FM योर कम्पानियन
8: केही नौलो
9: रोचक
8: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक

हजुर, कार्यक्रम रेडियोमा रोचकमा फेरि पनि स्वागत छ। पहिलो व्यापारिक विश्रामपछि तपाईँ अहिले ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पानियन, द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। म निचल छु तपाईँको साथमा। हाम्रो पात्र ट्युन इन एप जस्तै एप्सहरू प्रयोग गर्नुहोस्, हामीलाई मजाले लाइभ सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड, जस्तै किप्स एफएम .com पनि मजाले सुन्न सकिन्छ। किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन, ट्युन इन गर्दै हुनुहुन्छ अहिले कार्यक्रम रेडियोमा रोचक पालो रहेको छ। यस कार्यक्रममा हामी तपाईँलाई विश्वमा घटेका रहस्यमय रोचक जानकारीहरू, जस्तै रमाइला कथाहरू, आश्चर्यजनक घटनाहरू र निकै नै रोचक प्रसङ्गहरू कार्यक्रममा राख्ने गर्दछौँ। आउनुहोस्, कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट नै। र रोचक प्रसङ्ग भने रहेको छ एउटा युवतीको बारेमा जसले पिउँथिन् कुकुरको पिसाब। हजुर, कार्यक्रममा यो रोचक प्रसङ्ग नै। धेरै मानिस आफ्नो घरमा कुकुर पाल्न रुचाउँछन्। कहिलेकाहीँ मानिसको कुकुरप्रतिको लगाव यस्तो हदसम्म पुग्दो रहेछ कि कुकुरका हरेक चिज प्रिय लाग्दछ। अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गर्दछिन्। आखिर कुकुरको पिसाब उनले पिउनुको कारण के हो? कुकुरको पिसाब पिउने युवतीको नाम लिन ल्यू हो। कुकुरको पिसाब पिउनाले अनुहारमा दाग धब्बा नआउने, डन्डी फोर नआउने तथा क्यान्सरको उपचारमा पनि सहयोग पुग्ने उनको दावी छ। समाचार अनुसार उनले एक पटकमा एक ग्लास कुकुरको पिसाब सिनितै पिउन सक्छिन्। रोचक कुरो त के भने, आफ्नो घरको कुकुरको पिसाब कम हुँदा उनले छिमेकीको कुकुरको पिसाब सङ्कलन गरेर समेत पिउँछिन्। मानिसहरूले आफ्नो अनुहारको चमक बारेमा सोध्ने गरेको भन्दै उनले यसको रहस्य दिनहुँ पिउने कुकुरको पिसाब भएको बताउँछिन्। सुरुमा त उनलाई कुकुरको पिसाब पिउँदा निकै असजिलो भएको थियो, तर बिस्तारै त्यो उनको बानी बन्यो। पहिले अनुहारमा निकै दाग धब्बा तथा डन्डी फोड थिए, तर कुकुरको पिसाब पिउन थालेपछि दाग धब्बा हराएका अनुहारमा निखार आएको उनको भनाइ छ।

0: हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौँ औ भने चाहिँ एउटा एकदमै रमाइलो प्रसङ्गतर्फ जुन चाहिँ रहेको छ, आमाले बच्चा बिर्सेपछि आकाशबाटै अकस्मात मोडियो जहाज। हजुर, यो पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ। एकजना महिला यात्रुले आफ्नो बच्चालाई एयरपोर्टमा छेर छाडेको थाहा पाएपछि आकाशमा उडिरहेको हवाई जहाजलाई फर्काएर बच्चा छुटेकै एयरपोर्टमा ल्याइएको छ। घटना साउदी अरेबियाको हो। किङ अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुरका लागि उडेको साउदी एयरलाइन्सको जहाज उडेको केही मिनटमै त्यसमा चढेकी एकजना महिला यात्रुले आफ्नो बच्चा एयरपोर्टमै छोडिएको भन्दै चिच्याउन थालिन्। त्यसपछि अवस्थालाई दृष्टिगत गर्दै पाइलटले आकाशमा उडिरहेको जहाजलाई अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराए। यात्रुको बच्चा छाडिएका कारण उडिरहेको जहाज आकस्मिक रूपमा फर्काइएको यो सायद पहिलो घटना हो। सायद त्यही भएर यस्तो आकस्मिक अवतरणलाई कस्तो नाम वा अवस्थाको संज्ञा दिने भन्ने कुरामै एयरपोर्टका कर्मचारीहरू अलमलमा परे। जहाज उडाइरहेका पाइलटले विमानस्थलका एटिसीसँग संवाद गर्दै सोधे, एकजना यात्रुले प्रतीक्षा कक्षमा आफ्नो बच्चा छोडेका कारण जहाजलाई फिर्ता ल्याउनु पर्यो, ईश्वरले हाम्रो साथ दिउन्, के हामी फिर्ता आउन सक्छौँ? एटिसीसँग पाइलटले गरेको संवादको भिडियो निकै भाइरल बनेको थियो। पाइलटले यस्तो आग्रह गरेपछि एटिसी अलमलमा परे। त्यस्तो घटनाको प्रोटोकलका बारे उनले आफ्नो सहकर्मीसँग सोधे। पाइलटले एकजना महिला यात्रुले बच्चा छाडिएको भन्दै आफू जहाजमा अगाडि जान नसक्ने भनेको कारण जहाज फर्कन आवश्यक रहेको बताए। त्यसपछि एटिसीले जहाजलाई फिर्ता भएर आकस्मिक अवतरण गर्नका लागि अनुमति दिए। तर यस्तो कारणको आकस्मिक अवतरण आफ्नो लागि नयाँ रहेको पनि उनले बताए। बच्चा छाडिएर पीडामा परेकी महिला यात्रुकै लागि विमानलाई मोडेर आकस्मिक अवतरण गराउने ती पाइलटको सोसियल मिडियामा प्रशंसा गरिएको छ।
1: तर

के तपाईँलाई मानव इतिहासकै सबैभन्दा धनी व्यक्तिको बारे थाहा छ र उसको सम्पत्ति कति थियो होला? के तपाईँले अनुमान गर्न सक्नुहुन्छ? हजुर, यो प्रसङ्गबारे चर्चा गरौँ कार्यक्रम रेडियोमा रोचकमा। दुनियाँमा धेरै धनाढ्य व्यक्तिहरू छन्। दुनियाँका धेरै धनी मानिसहरूको नाम लिनुपर्दा एमेजन कम्पनीका मालिक जेफ बेजोस, बिल गेट्स, वारेन बफेट, कार्लोस स्लिम आदिको नाम आउँछ। हामीले वर्षौंदेखि यिनै नामहरू विश्वका सबैभन्दा धनी मानिसको रूपमा पढ्दै आएका छौँ, तर हामीलाई मानव इतिहासकै एकजना सबैभन्दा धनी मानिसको बारे सायद थाहा छैन होला। हो, अहिलेका सर्वाधिक धनी मानिसको भन्दा पनि 3 गुणा धेरै सम्पत्ति भएका एक मानिस थियो यो धरतीमा। इतिहासकारहरूले ती व्यक्तिलाई मानव इतिहासमै सबैभन्दा धनी व्यक्ति मान्छन्। सन् 1280 देखि 1337 माली देशको राजा रहेका मनसा मुसा प्रथम मानव इतिहासकै सबैभन्दा धनी मानिस हुन्। ती बादशाह सुन, चाँदी तथा हिरा जस्ता धेरै बहुमूल्य खनिज पदार्थ तथा खानीहरूको मालिक थिए। उनको सम्पत्ति कति थियो उनी आफैलाई थाहा थिएन भनिन्छ। उनको त्यति बेलाको राज्यको केन्द्र माली भएपछि त्यो राज्य हालका अफ्रिकाका धेरै देशहरूसम्म फैलिएको थियो। त्यस समय विश्वभर नै सुनको माग अत्यन्त उच्च थियो, जसका कारण उनले आफ्नो राज्यमा भएको सुनको बिक्रीबाट विशाल धन सम्पत्ति जोड्न सफल भए। वास्तवमा उनीसँग त्यस बेला रहेको धन सम्पत्तिको हिसाब आजको मूल्यमा गर्नु निकै कठिन हुन्छ। तथापि इतिहासकार तथा अर्थविदहरूले उनको त्यस बेलाको सम्पत्तिलाई अहिलेको मूल्यमा गणना गरेका छन्, जस अनुसार ती बादशाहको सम्पत्ति अहिलेको मूल्यमा कुल 4 खर्ब अमेरिकी डलरको रहेछ।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: Babu, pani ko bill tiri de lo.
6: La, tiri de.
7: Babu, batti ko bill tiri de aaja.
6: La, la, tiri de.
5: Dada! इन्टरनेट को पनि लास्ट दिनु है आज
6: ल त्यो पनि तिर्दे
5: तर सबै कुरा यति छिटो कसरी तिरिस
6: किनकि मसँग हाम्रो पात्र छ
7: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
6: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01 42 35 888 98 012 35 888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
12: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल करनु होस बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
0: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
13: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
14: भञ्जाङ चौतारी
13: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
15: तपाईँ सुन्दै हुनुहुन्छ
16: के
15: ई
16: पी
15: एस
17: Kips 98.3 FM, your companion.
18: Kehi Naulo.
19: Rochak.
18: Ani Achamma Lagne Tathyaharu. Kips 98.3 FM ma, yo ho karyakram Radio ma Rochak. Radio ma Rochak.
9: हजुर, दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पनी ट्युनिङ गर्दैछ द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेशन दट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम रेडियोमा रोचक तपाईँलाई वर्ल्ड वाइड सुन सक्नुहुन्छ हाम्रो वेबसाइट kipsfm.com त्यस्तै हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि मजाले सुन्न सक्नुहुनेछ यस कार्यक्रममा हामी तपाईँ सामु ल्याउने गर्दछौँ विश्वमा घटेका एकदम रमाइला जानकारीहरू जुन चाहिँ सुन्दाखेरि तपाईँलाई आश्चर्य लाग्न सक्छ रमाइला कथाहरू जस्तै रहस्यमय चिजहरू जुन चाहिँ इतिहासमा देखेका थिए त्यही प्रेजेन्ट टाइममा पनि भएका घटनाहरू पनि तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै एउटा यस्तो अनौठो मन्दिर छ जहाँ हवाई जहाज चढाएमा विदेश जाने भिसा पाइन्छ विदेश भ्रमण गर्न सम्बन्धित देशको भिसा चाहिन्छ अमेरिका युरोप तथा अस्ट्रेलिया जस्ता देशको भिसा पाउन नेपालीहरूले निकै पापड बेल्नु पर्दछ नेपाली मात्र होइन आम भारतीयहरूलाई समेत पश्चिमा देशमा भिसा पाउन सजिलो छैन भिसाका लागि आवेदन गरेपछि भिसा आउने नआउने दुविधाको अवस्थामा मान्छेले भगवानको नाम निकै पुकार्छ भगवान पुकार्ने मानिसहरू निकै धेरै भएकाले होला भारतमा भिसाको लागि भगवानको पूजा गर्ने भिसा मन्दिर नै छ उक्त मन्दिरमा भगवानलाई हवाई जहाज चढाएमा आफूले चाहेको देशको भिसा पाइन्छ भन्ने मान्यता छ भारतको तेलङ्गाना राज्यमा यस्तो मन्दिर रहेको छ उक्त मन्दिरको नाम चिलकुर बालाजी मन्दिर हो उक्त मन्दिरको परिक्रमा गर्ने भगवानको पूजा गर्ने र खेलौना हवाई जहाज चढाएमा भिसा प्राप्ति सहज हुने विश्वास छ उक्त मन्दिरको नामै भिसावाला मन्दिर रहेको छ उक्त मन्दिरमा मानिसहरू राम्रो जागिर पाऊ भनेर आशीर्वाद माग्दै पूजा गर्न पनि जान्छन् मन्दिरको 11 पटक परिक्रमा गरेपछि मनले चाहेको पुग्दछ भन्ने जनविश्वास रहेको छ जब उक्त मन्दिरमा आफूले मागेको कुरा प्राप्त हुन्छ तब मानिसहरू पुनः आएर मन्दिरको 108 पटक परिक्रमा गर्दछन् यो मन्दिर 500 वर्ष पुरानो रहेको छ

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ। दुई भाइको लडाईँले जन्माएका दुई ब्रान्ड एडिडास र पुमाको रोचक कथा रहेको छ। अब क्रममा बजारमा स्पोर्ट्स सुका दुई प्रमुख प्रतिस्पर्धी ब्रान्ड हुन् एडिडास र पुमा। के तपाईँलाई थाहा छ यी दुई कम्पनीका मालिकहरू साक्खे दाजुभाइ थिए? एडिडासका मालिक एडोल्फ ड्यासलर र पुमाका मालिक रुडोल्फ ड्यासलर जर्मनीको एक गरिब परिवारमा जन्मिएका थिए। उनीहरूका बुबा एउटा जुत्ताको कारखानामा काम गर्दथे, उनीहरूकी आमा कपडा धुने कारखाना चलाउँदथिन्। यो परिवारले घरमै चप्पल बनाएर बेच्ने काम पनि गर्दथ्यो। सन् 1920 जर्मनीको हर्जोगेनार्ज भन्ने ठाउँमा यो परिवारले आफ्नो पहिलो जुत्ताको कारखाना र पसल खोल्यो। उक्त कारखानाको नाम ड्यासलर ब्रदर्स स्पोर्ट्स सु कारखाना राखिएको थियो। एडोल्फ जुत्ता बनाउनमा माहिर थिए, जबकि रुडोल्फ जुत्ताको व्यापार गर्नमा खप्पिस व्यापारी थिए। अर्को रोचक कुरो त के भने, यी दुई भाइ नै तत्कालीन जर्मन तानाशाह हिटलरको पार्टीमा सदस्य थिए। त्यही समय ओलम्पिक खेलका क्रममा दुई भाइले अमेरिकी खेलाडी जेस ओवेन्सलाई उनीहरूले बनाएर जुत्ता लगाउन राजी बनाए। तब त के चाहियो र, ड्यासलर भाइको जुत्ता कम्पनीको भाग्य नै चम्कियो। सन् 1936 जेस ओवेन्सले ओलम्पिकमा 4 स्वर्ण पदक जिते। उनको जितले ड्यासलर कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दियो। तर ड्यासलर भाइको जिन्दगीमा आएको त्यस सफलताको असर उनीहरूको सम्बन्धमा पर्न थाल्यो। यद्यपि आजसम्म मानिसहरूले ती दुई भाइको बीचमा भएको झगडाको कारण थाहा पाउन सकेका छैनन्। द्वितीय विश्वयुद्धपछि आखिर दुई भाइ अलग भए। उनीहरूको जुत्ता कम्पनीमा पनि विभाजन भयो। एडोल्फले आफ्नो कम्पनीको नाम एडिडास राखे, उता रुडोल्फले भने आफ्नो जुत्ता कम्पनीको नाम पुमा राखे। उनीहरूको पुरानो कम्पनीका कामदार मध्ये आधा एडिडासमा गयो भने आधा पुमामा गए। एडिडास र पुमा कम्पनी बीच यति धेरै शत्रुता भयो कि सहरमा यी दुई ब्रान्डका जुत्ता लगाउने मानिसहरू समेत एक अर्कालाई देखि सहँदैनथे। दुई कम्पनीमा काम गर्ने कामदार त एक अर्कासँग बोल्दैनथे पनि। कम्पनीले आफू कहाँ काम गर्ने कर्मचारीलाई अर्को कम्पनीमा काम गर्ने कर्मचारीसँग कुनै पनि सम्बन्ध राख्नका लागि निषेध गरेको थियो। दुवै भाइको सन् 1970 दशकमा मृत्यु भयो। उनीहरूको शत्रुता मृत्युपछि पनि कायम राखियो। एउटै चिहान गाडीमा उनीहरूको अन्त्येष्टि गरेको भए पनि उनीहरूको लासलाई अधिकतम टाढा दूरीमा राखेर गाडिएको थियो।

वेल कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचकमा तपाईँलाई आजको जानकारीहरू कस्तो लाग्यो त तपाईँले आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ facebook.com/keepsfmkeepsfmमा। तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया जनाउनु होला। र आज मसँग रहेका सम्पूर्ण जानकारी सकिसकेका छन्। अब बिदा माग्ने पनि समय भइसकेको छ र सम्पूर्ण लिस्टर साथीहरूलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो र आगामी दिनहरूमा पनि तपाईँको साथको अपेक्षा राख्दै म निज्जल पनि बिदा भए। नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला Keeps FM 98.3 MHz, your companion।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
6: Nepali pop gitarko uttar chadhav, kun git kun sthan ma chha. Saathai, Nepali pop gitar bata bharpur manoranjan lina. Sunna na bhulnu hola. KIPS most wanted. KIPS most wanted.
7: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Mix Max at 98.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
1: कार्यक्रम कलियु टाइम, कलियु टाइम।
0: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aau chuma, timro man ko nazikai. Farki farki, basu ma, timro ghar ko nazikai.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 0151-3596-9802-3534।
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक, सधैं तपाईसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
6: कम दुखाइ, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, नोड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910-5111-9851-70939-9851-70939.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: computer UPS has no more backup time as before. Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: World full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
5: म्युजिक मज्जा म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
6: नेपाली पप गीतहरुको उत्तर
4: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
5: म्युजिक मज्जा म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
6: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
7: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: Mix Max at 9.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्ड लिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्ड लिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Keeps FM 98.3.
4: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
5: 3-in-1
6: Every Saturday 9 a.m. and Thursday 6 p.m.
7: नमस्कार अनि हार्दिक स्वागत छ। तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
8: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
9: सुजल अप्पा अनि गिन नमस्कार किप्स 98.3 FM।
10: यो हो किप्स 98.3 FM। तपाई सँगको सहयात्रा।
11: Mix Max at 98.

0: 7장 구독해.
1: 네팔 भाषाय न्याय पुसेचौ मेत
2: सुथेया 6:30 नि से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
10: KIPS FM 98.3 MHz, your companion.
11: The radio of new generation.
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
15: सुबिसु छिटो पनि सुरक्षित पनि
16: थप जानकारी तथा बुकिङका लागि
17: 01-42-35-888 98-12-35-888
18: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in, radio, naya generation ko.
19: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: this week's number 9.
1: Song:
2: Girl Like Me.
1: Artist:
2: Pink Pantherist.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
1: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
0: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851178 5117039 9851177039
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice.

0: One message, thousands of listeners.
1: Radio advertising, affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
3: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-3544।

0: Life-Changing Quotes。आफ्ना सपनाहरूलाई पछ्याउन बन्द नगर्नुहोस्, किनकि सपना साँच्चै साँचो हुन सक्छ। यो भनाई हो सचिन तेन्दुलकरको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
2: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: Just move your feet, just move your feet, enjoy the dance beat, enjoy the dance beat, dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

are in tune to KIPPS FM 98.3 MHz, your companion. Nepali Super Hits.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
2: Bollywood golden hits.
3: Ayyavali pyar ka dushman hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
4: Bachna ae haseeno, lo main aa gaya.
5: Swasth Jeevan, Sukhi Jeevan, Halesi Interventional Radiology, IR Clinic, Sadhai Tapai Sangha.
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
7: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
6: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
9: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
8: किन एएसी लाइट ब्रिक नै?
9: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
8: वाह, मैले खोजेको जस्तै रहेछ.
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-512-35-444.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?

0: Yo ho, Kips 98.3 FM. Tapai Sangako Sahyatra.
1: Kino ko ke masni mastane hazar.
2: Kips 98.3 FM ma Gazal Sansar.
3: Mujhse milne shama jala kar aaj mahal mein.
2: गजल संसार
3: गम का खजाना तेरा भी है मेरा भी
4: हर एक शनिवार बिल्की 10 बजे
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: Luga lagau, gaadi chadne thau samma jau. Gaadi chada. अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भयो बोलादै के गुनगुनाइरहेको
7: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.
6: This is Keeps 98.3 FM, your companion.
7: Are you ready for the big O?
8: This is Inbox.

0: life-changing quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: Hazur न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
14: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
16: केही नौलो
17: रोचक
16: अनि अचम्म लाग्ने तथ्यहरू
18: Kips 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
17: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा

0: यो हो केप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m. Nepali Pop. Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
3: Pure ek ghanta tinota movies ka super hit geetharu
4: 3 in 1
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
13: 01-4235-888-9800-12-35-888
14: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: नेपाली सुपर हिट्स

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
0: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz, your companion. Just tune in.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPPS FM 98.3 MHz. Never miss out being trendy.
2: KIPPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
3: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
4: स्वस्थ जीव सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Yoho Kips FM 98.3 MHz
2: Kips 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Life-Changing Quotes. डरपोक आफ्नो मृत्यु अगावै धेरै पटक मर्छ, तर बहादुरले मृत्युको स्वाद केवल एक पटक चाख्छ। यो भनाइ हो विलियम शेक्सपियरको।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: नेपाली सुपर हिट्स।

0: presku saata obene palvari tsoda hasarban da bari hotspot haruma free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Classic Hindi Pop Time.
8: Chalene lagi hai hawaye. सागर भी लहराए.
7: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
7: On Keeps 98.3.
8: Bob at 98.3.
6: Chemical X.
7: Enjoy.
6: X.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
6: 3 in 1
7: Every Saturday 9 AM and Thursday 6 PM.
8: Karikram Kaliyut Time, Kaliyut Time.
9: Kaliyut Times every day 11 to 12 PM.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
3: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
4: नमस्कार किप्स 98.3 एफएम
5: यो हो किप्स 98.3 एफएम तपाईँसँगको सहयात्रा
6: On Kips 98.3
7: Pop at 98.3
6: Chemical X
7: Enjoy
6: X.

0: Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
10: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
11: Are you ready to turn up the volume and rock out like never before?
12: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
11: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
12: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
11: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
12: Radio station. Keeps FM 98.3 megahertz.
13: Wake me up when September ends.
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
15: किप्स 98.3 एफएम योर कम्पेनियन
16: केमिकल
17: ऑन किप्स 98.3
18: पॉप एट 98.3
16: केमिकल
17: एंजॉय

0: यो हो KIBS 98.3 FM तपाईसँगको सहयात्रा.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIBS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तै रहेछ.
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: बाबु, पानी को बिल तिरिदे.
8: ल तिरिदे.
9: बाबु, बत्ती को बिल तिरिदे आज.
8: ल ल तिरिदे.
7: दादा, इन्टरनेट को पनि लास दिनु है आज.
8: ल त्यो पनि तिरिदे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
8: जस्ट ट्यून इन
9: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes. जीवनको लम्बाई होइन गहिराई महत्व राख्दछ, यो भनाई हो राल्फ वाल्डो एमर्सनको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Amilai sunnuhos www.keepsfm.com marfat. Just tune in Radio Naya Generation ko.
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888, 98-12-35-888।
10: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू।
11: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Three in one.
6: From the movie Refugee.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 3 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: History of Anthrax. History of Anthrax.
1: Narrated by Nijal.

0: FM 98.2 MHz. Dot dinin.
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544।
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery?

0: Replacement for your computer UPS. If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: केही नौलो
8: रोचक
7: अनि अचम्म लाग्ने तथ्यहरू
9: किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
8: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।
10: KIPS 98.3 FM, your companion.
11: History of Anthrax. History of Anthrax.
12: Narrated by Nijal.

0: Life-Changing Quotes。हाम्रो सबैभन्दा ठूलो कमजोरी हार मान्नु हो। सफल हुने सबैभन्दा निश्चित तरिका भनेको फेरि एकपटक प्रयास गर्नु हो। यो भनाइ हो थोमस एडिसनको।
1: फुलको डाली डालीमा तिम्रो रूपको लाली।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्रा भोको तिर्खा रातर दिनको किन छोडेको।
2: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Touch me, touch me, touch me.
6: Stop! Rewind. Rewind. Bollywood.

0: हिट्स प्रत्येक बुधवार बिहान 7 बजे हिट्स एफएम 98.3 मेगाहर्ट्ज मा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
10: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
15: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर
17: मुझे कैसे पता न चला कि तू मेनू प्यार
0: एवरी फ्राइडे 12 पीएम

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
3: rewind bollywood

0: This is Kips 98.3 FM, your companion.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
2: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted. Kips Most Wanted.
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: 92.3 FM.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक सधैं तपाईसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
3: खुसीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 98511709 98511709
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: एक फूल झरे र के भो एक फूल झरे र के भो
12: नेपाली सुपर हिट्स

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: Stay connected with your favorite station Kips FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका

0: number 20.
1: मूवी
2: दो दीवाने शहर में,
1: सॉन्ग
2: आसमा आसमा।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: किप्स 98.3 FM मा गजल संसार
6: मुझसे मिलने शमा जलाकर आज महल में आज
5: गजल संसार
6: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार बिल्की 10 बजे
7: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
8: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News मात्र किप्स FM 98.3 MHz मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
9: तपाईँ सुन्दै हुनुहुन्छ
10: के
9: ई
10: पी
11: एस किप्स 98.3 FM योर कम्पेनियन
12: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 8.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: दिल वाले चोर।

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
3: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
7: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
6: किन एएसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
6: वाह, मैले खोजेको जस्तो रहेछ।
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544।
8: You can dance,
9: you can sing, all you gotta do is
10: just tune in.
9: Kips FM 98.3 MHz, your companion, the radio of new generation.
11: Babu, पानीको बिल तिरिदे ल।
12: ल तिरिदे।
13: बाबु, बत्तीको बिल तिर्दे आज।
12: ल ल तिरिदे।
11: दादा, इन्टरनेटको पनि लास दिनु है आज।
12: ल त्यो पनि तिर्दे।
11: तर सबै कुरा यति छिटै कसरी तिरिस?
12: किनकि मसँग हाम्रो पात्र छ।
13: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
12: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
14: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
16: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
16: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
17: The weekly countdown show of top 10 English numbers with exclusive segments. Classic Choice, Info House, Fresh Hits, and many more. Do tune into Weekly 10. Weekly 10.
18: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
17: on Kips 98.3 FM.
8: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: life-changing quotes. शिक्षा भनेको सत्य तथ्यको ज्ञान आर्जन मात्र होइन, शिक्षा भनेको त आफ्नो मन मस्तिष्कलाई कसरी चिन्तन गर्न सिकाउने प्रशिक्षण हो। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।
1: क्लासिक हिंदी पॉप टाइम।
2: चलने लगी है हवाएं, सागर भी लहराए।
1: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: प्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हॉटस्पॉट हरुमा फ्री इंटरनेट को मजा लिनुहोस्.
1: अब लाइफ इज ऑलवेज ऑन जहां पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
7: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम.
6: कलियुग टाइम्स एवरी डे 11 to 12.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: रेडियो स्टेशन दैट किप्स यू कूल किप्स यू अलाइव एंड किप्स यू इंटरटेन किप्स एफएम 98.3 मेगाहर्ट्ज जस्ट ट्यून इन.
3: This is English Non-Stop Hits on Kips 98.3 FM.

0: The Voice of the Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
1: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
6: नमस्कार श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा स्वागत छ. म निजोल उपस्थित भइसकेको छु किप्स एफएम 98.3 यो कम्पनीमा. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यू कुल, किप्स यू अलाइभ, किप्स यू एन्टरटेन्ड. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू, वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ. नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. हामीलाई फलो गर्नु होला इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 MHz. वर्ल्ड वाइड सुन्नुको लागि हाम्रो पात्रो अर हाम्रो वेबसाइट kipsfm.com सुन्न सक्नुहुन्छ. र अहिले पनि चाहिँ हामी कार्यक्रममा लाग्दछौँ पहिलो सङ्गतर्फ. सङ्ग रहेको छ उदय सुतान अनि मणिला सुतानको आवाजमा रहेको गीत.

श्रोता मित्र विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा हामी लाग्दैछौँ पहिलो न्यूजतर्फ। न्यूज भने रहेको छ, रोबोट अत्याचारको लाइसेन्स बन्न नदिन राष्ट्रसंघको आग्रह। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्च आयुक्त भोल्कर टर्कले स्वचालित हतियार अटोनोमस वेपन्स प्रणालीलाई तत्काल नियमन गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। जेनेभामा मानव अधिकार परिषदलाई सम्बोधन गर्दै टर्कले कृत्रिम बौद्धिकता एआईमा आधारित हतियारको बढ्दो प्रयोगले युद्धको स्वरूप बदलिरहेको र मानवतामाथि गम्भीर खतरा उत्पन्न गरिरहेको बताएका हुन्। उनले गाजा, युक्रेन, सुडान, कंगो, लेबनन र म्यानमारमा ड्रोनको बढ्दो प्रयोगले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै स्वचालित हतियारलाई अपराधका लागि लाइसेन्स बन्न दिन नहुने चेतावनी दिए। टर्कका अनुसार सुडानमा मात्र यस वर्ष जनवरीदेखि मेसम्म ड्रोन आक्रमणमा 1,000 भन्दा बढी नागरिकको मृत्यु भएको छ। उनले मानव नियन्त्रण र जवाफदेहिता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानूनी संरचना अध्यावधि गर्नुपर्नेमा जोड दिए। स्वचालित वा किलर रोबोट हतियारको प्रयोग नियमन गर्ने सम्भावित अन्तर्राष्ट्रिय सन्धिबारे 1 दशकदेखि छलफल भइरहे पनि हालसम्म सहमति जुट्न सकेको छैन। देशहरूले यस वर्षको अन्त्यसम्म सन्धिवार्ता अघि बढाउने वा नबढाउने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी गीततर्फ लाग्दछौँ। गीत रहेको छ उर्गेन दोङ्गा आवाजमा पर्खाई।

हजुर श्रोता मित्र, किप्स एफएम 98.3 यो कम्पनीमा कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूज। विकली वर्ल्ड न्यूजमा अर्को न्यूजतर्फ लाग्न चाहन्छु। न्यूज भनिरहेको छ, अमेरिकी गुप्तचर रिपोर्ट, युद्धपछि इरान झन शक्तिशाली बन्यो। अमेरिका इरान सम्झौता बीच अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी जारी गरेका छन्। सीएनएन रिपोर्टका अनुसार युद्धपछि इरान अझ शक्तिशाली बनेको हो। इरानले अब इच्छा अनुसार हर्मुजको जलमार्ग बन्द गर्न सक्ने गुप्तचर एजेन्सीहरूको अनुमान छ। रिपोर्टमा युद्धपछि इरानले विश्वव्यापी अर्थतन्त्रलाई हानि पुर्याउने नयाँ शक्तिशाली क्षमता प्राप्त गरेको उल्लेख छ। इरानले आणविक बम भन्दा शक्तिशाली हतियार प्राप्त गरेको अमेरिकी अधिकारीहरूको विश्वास छ। रिपोर्टमा यदि आणविक वार्ता भङ्ग भयो भने यमनका हुती विद्रोहीहरू हुँदै बाब अल मन्डेब जलडमरूमा पनि संकट उत्पन्न हुन सक्ने जनाइएको छ। यस अवस्थामा विश्वका दुई प्रमुख समुद्री व्यापार मार्गहरू एकैसाथ प्रभावित हुन सक्छन्। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीत तर्फ लाग्छौं र गीत रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड्रेस मपुन।

0: Johu Kips FM 98.3 MHz.
1: Pulko dali dali ma timro roop ko lali.
2: Nepali chalchitra ka sada bahar geet haru.
3: Mero nindra hokar tirkha raat rajina ko. Kina chure ko.
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.
4: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
5: थ्री इन वन
6: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईं सँग
8: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
9: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
10: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
9: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर 4910511 4910511 9851170939
12: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
13: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
12: किन ए एसी लाइट ब्रिक नै
13: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
12: वाह मैले खोजेको जस्तो रहेछ
13: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
16: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
17: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
18: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
17: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
18: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
19: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-012-35-888
20: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
21: बाबु पानीको बिल तिरिदे ल
22: ल तिरिदे
23: बाबु बत्तीको बिल तिर्दे आज
22: ल ल तिरिदे
21: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
22: ल त्यो पनि तिर्दे
21: तर सबै कुरा यति छिटै कसरी तिरिस
22: किनकि मसँग हाम्रो पात्र छ
23: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
22: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
24: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
0: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 90.3 योर कम्पेनियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन। कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ। अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज भनिरहेको छ, डिप सिकको मूल्याङ्कन $50 अर्ब नाग्यो। पुरा न्युज विकली वर्ल्ड न्युजमा, चिनिया आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिप सिकले पहिलो को संकलन चरणमै $50 अर्ब भन्दा बढी मूल्याङ्कन प्राप्त गरेको छ। यस्तै विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ। लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्याङ्कन दिएका हुन्। यससँगै डिप सिक एआई क्षेत्रमा तीव्र गतिमा उदयमान नयाँ शक्तिका रूपमा स्थापित भएको देखिएको छ। कम्पनीले यसअघि सन् 2025 कम लागतमा तयार गरिएको च्याटबोट मार्फत विश्वलाई चकित पारेको थियो र त्यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धी क्षमता देखाएको थियो। यस वर्ष अप्रेलमा कम्पनीले आफ्नो नयाँ एआई मोडल सार्वजनिक गरेको थियो। वाल स्ट्रिट जर्नल र द इन्फर्मेसन्सका अनुसार कम्पनीले पछिल्लो चरणमा $50 अर्ब करिब $7.40 अर्ब भन्दा बढी पुँजी जुटाएको छ। यो फन्डिङ राउन्डले कम्पनीको मूल्याङ्कन $50 अर्ब भन्दा माथि पुर्याइएको बताएको छ। डिपसिकले भने यस विषयमा टिप्पणी गर्न एएफपीको अनुरोधको जवाफ दिएको छैन। एआई उद्योगमा अत्याधुनिक मोडलहरूको विकास र सञ्चालन अत्यन्त खर्चिलो मानिन्छ। यसका लागि विशाल कम्प्युटिङ पूर्वाधारमा $अर्बौं लगानी आवश्यक पर्छ। तथापि विश्वका प्रमुख एआई कम्पनीहरू अझै नाफामा पुग्न नसकेका र भविष्यमा व्यावसायिक मोडल स्पष्ट बनाउन सङ्घर्षरत रहेको विश्लेषण गरिएको छ। यसैबीच वाशिङटनले डिपसिकको नयाँ एआई मोडललाई चीनकै सबैभन्दा उन्नत प्रविधि मध्ये एक भए पनि अमेरिकी कम्पनीहरूको तुलनामा करिब 8 महिना पछाडि रहेको मूल्याङ्कन गरेको बताइएको छ। अमेरिकामा एआई क्षेत्रमा सक्रिय स्टार्टअप एन्ट्रोपिकको मूल्याङ्कन हालैको फन्डिङ राउन्डपछि करिब $65 अर्ब पुगेको छ भने च्याट जीपीटी निर्माता ओपन एआईको मूल्याङ्कन मार्चमा करिब $8.52 अर्ब रहेको उल्लेख छ। यी दुवै कम्पनीले हालै सार्वजनिक सूचीकृत हुने तयारी थालेका छन् र यसले निजी एआई लगानी बजारको विस्तार सीमामा पुग्न लागेको संकेत गरेको विशेषज्ञहरूले बताएका छन्। रिपोर्ट अनुसार डिपसिकका संस्थापक लियान वेनफेङले व्यक्तिगत रूपमा करिब $20 अर्ब लगानी गरेका छन्। उनले सीमित साझेदारी संरचना प्रयोग गरी कम्पनीमाथिको नियन्त्रण कायम राख्ने अनौठो लगानी संरचना तयार पारेको पनि जनाइएको छ। यसै गरी चीनको सरकारी समर्थन प्राप्त नेशनल आर्टिफिसियल इन्टेलिजेन्स इन्डस्ट्री इन्भेस्टमेन्ट फण्डले करिब $1 अर्ब लगानी गरेको छ। टेनसेन्ट, JD.com र नेटिज जस्ता ठूला चिनिया प्रविधि तथा उद्योग कम्पनीहरू पनि लगानीकर्ताको रूपमा सहभागी रहेको बताइएको छ। ती कम्पनीहरूले भने यसबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेका छन् वा प्रतिक्रिया दिएका छैनन्। कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ्गतर्फ लागौं र सङ्ग रहेको छ मिल्दैन बाई 1974 AD ब्यान्ड।

कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूजतर्फ लाग्दा न्यूज रहेको छ मासु खान चोरिएका सयौं बिरालोको उद्धार। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका 400 भन्दा बढी बिरालोलाई प्रहरीले उद्धार गरेको छ। पशु कल्याण सम्बन्धी संस्था ह्युमन वर्ल्ड फर एनिमल्सका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक संगठित गिरोहको पर्दाफाश गरेका छन्। गएको हप्ता ताइनिन प्रान्त र होचिमिन सहरमा गरिएको छापामारीका क्रममा प्रहरीले 400 भन्दा बढी जीवित बिरालो तथा बरफमा राखिएका करिब 80 मृत बिरालो फेला पारेको थियो। अर्को एक स्थानमा थप 21 बिरालो पनि बरामद गरिएको थियो। यस घटनामा संलग्न रहेको आरोपमा 9 जनालाई पक्राउ गरिएको छ। होचिमिन सहर प्रहरीको आधिकारिक पत्रिकाका अनुसार उक्त समूह बिरालो चोरी र संकलनमा विशेषज्ञ अपराधी गिरोहका रूपमा सक्रिय थियो। भियतनाममा कुकुर र बिरालोको मासु उपभोग कानूनी भए पनि व्यापारीहरूले जनावरको स्रोत पुष्टि गर्ने अनुमति पत्र राख्नुपर्छ। होचिमिन सहरमा घरपालुवा जनावरको चोरी बढ्दै गएपछि प्रहरीले सोको अनुसन्धान गर्ने क्रममा यो गिरोह पत्ता लगाएको हो। अनुसन्धानको क्रममा पक्राउ परेकाहरूले पछिल्ला 3 वर्षदेखि दक्षिणी भियतनामका विभिन्न स्थानबाट बिरालो चोर्ने र संकलन गर्ने गरेको स्वीकार गरेको बताइएको छ। उद्धार गरिएका बिराला मध्ये करिब 40 आफ्ना मालिकसँग पुनर्मिलन गराइसकेको छ। तर उद्धार अघि लामो समयसम्म खराब अवस्थामा राखिएकाले केही बिरालो पछि मरेको पनि जनाइएको छ। पशु अधिकार कर्मीहरूका अनुसार भियतनाममा हरेक वर्ष करिब 50 लाख कुकुर र 10 लाख बिरालो मासुका लागि समातिने, चोरी हुने वा तस्करी गरिने गर्छन्। तर पछिल्ला वर्षहरूमा विशेष गरी युवा पुस्ता र घर पालुवा जनावर पाल्ने मानिसहरू कुकुर तथा बिरालोको मासु व्यापार विरुद्ध रहनेको संख्या बढ्दै गएको जनमत सर्वेक्षणहरूले देखाएका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी प्रमोद खरेलको आवाजमा सुन्छौ सलल कर्णाली।

0: रूपमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Are you ready to turn up the volume and rock out like never before?
6: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
6: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
6: Radio station Keeps FM 98.3 megahertz.
7: Wake me up when September ends.
8: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
9: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन।
10: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
1: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पानियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स इन टिन। कार्यक्रम विकली वर्ल्ड सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ। फलो गर्नु होला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा। आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज। र तपाईँले हामीलाई चाहिँ वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ। अहिले पनि हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने बेलायती प्रधानमन्त्रीको घोषणा। बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइने घोषणा गरेका छन्। संसदबाट पारित भएमा यो नियम सन् 2027 कार्यान्वयनमा आउने उनले बताए। सामाजिक सञ्जालले बाल बालिकालाई दुखी बनाइरहेको उनले बताए। यसले बाल बालिकालाई दुर्व्यवहार गर्न पीड़कहरूलाई सजिलो बनाइदिएको छ। यी सञ्जालहरू लत लाग्ने गरी डिजाइन गरिएको छ उनले भने। यो प्रतिबन्धले बाल बालिकाहरूलाई हुर्कनका लागि थप समय, सुरक्षा र स्वतन्त्रता दिने विश्वास उनले व्यक्त गरे। कुनै पनि आमा बुवाले चाहने भनेकै यही हो, उनीहरू आफ्ना बाल बालिकाका अझ राम्रो र निष्पक्ष अवसर चाहन्छन्, प्रधानमन्त्रीले भने। स्टार्मरले बाल बालिकाको सुरक्षा र खुसीमा सरकारले कुनै सम्झौता नगर्ने बताए। बेलायत सरकारले अस्ट्रेलिया जस्ता देशहरूबाट सिकेर यो नियम बनाउन लागेको उनले बताए। अस्ट्रेलियाले गत डिसेम्बरमा 16 वर्ष मुनिका बाल बालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको नियम बनाएको थियो। यस्तो नियम बनाउने अस्ट्रेलिया विश्वकै पहिलो मुलुक हो। त्यस यता इन्डोनेसिया र मलेसियाले पनि सामाजिक सञ्जालमा 16 वर्ष मुनिका बाल बालिकालाई प्रतिबन्ध लगाइसकेका छन्। फ्रान्स, डेनमार्क, ग्रिस, क्यानाडा लगायत अन्य विभिन्न मुलुकले

बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने गरी कानून निर्माणको तयारी गरिरहेका छन्। हजुर, विकली वर्ल्डमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ र गीत भनिरहेको छ जन्म राईको आवाजमा गोदावरी बनाइमा।

श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौँ। न्यूज भनिरहेको छ, दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई 30 वर्ष जेल सजाए। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई गत शुक्रबार 30 वर्षको जेल सजाय सुनाएको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको फैसलाको पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन, तर अदालतले यसअघि डिसेम्बर 2024 अल्पकालीन मार्शल ल लागू गरेको घटनालाई विद्रोह ठहर गर्दै युनलाई आजीवन कारावासको सजाय सुनाइसकेको थियो। यो मुद्दाको आधार सन् 2024 अक्टोबरमा उत्तर कोरियाले लगाएको आरोप बनेको थियो। प्योङयाङले दक्षिण कोरियाले 3 पटक ड्रोन उडाएर आफ्नो राजधानीमाथि प्रचार सामग्री खसालेको दावी गरेको थियो। त्यसबेला तत्कालीन रक्षा मन्त्री किम योङ ह्युनले रक्षा मन्त्रालयले उक्त आरोपको पुष्टि वा खण्डन गर्न नसक्ने प्रतिक्रिया दिनुभएको थियो। घटनापछि दुई कोरिया बीचको तनाव तीव्र बनेपछि प्रत्यक्ष सैन्य झडप भने भएको थिएन। विशेष अभियोजक चो युन सुकको नेतृत्वमा भएको अनुसन्धानले युनले राजनैतिक विरोधीहरूलाई कमजोर पार्न र सत्ता आफ्नो नियन्त्रणमा केन्द्रित गर्न उत्तर र दक्षिण कोरिया बीच युद्धको वातावरण सिर्जना गर्ने प्रयास गरेको निष्कर्ष निकालेको थियो। अभियोजन पक्षले युनले अधिनायकवादी शैलीमा शक्ति विस्तार गर्ने योजना अन्तर्गत ड्रोन अभियान सञ्चालन गराएको आरोप लगाएको थियो। यस्तै मार्शल लको योजना बनाउन र सेना परिचालन गर्न सहयोग गरेको आरोपमा किम योङ ह्युनलाई पनि जिम्मेवार ठहर गरिएको छ। अभियोजन पक्षले युनका लागि 30 वर्ष र किमका लागि 25 वर्ष जेल सजायको माग गरेको थियो। अदालतले युनमाथि 30 वर्षको सजाय सुनाएको छ भने किम सम्बन्धी विस्तृत निर्णय सार्वजनिक हुन बाँकी रहेको जनाएको छ। युनका कानूनी प्रतिनिधिहरूले भने फैसलाको आलोचना गरेका छन्। उनीहरूको भनाइमा ड्रोन उडान उत्तर कोरियाले सन् 2024 सुरुवातमा दक्षिण कोरियातर्फ हजारौं फोहोर बोक्ने बेलुन पठाएको घटनाको प्रतिक्रिया थियो। उनीहरूले यस्तो निर्णयले दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा चासोलाई कमजोर पार्ने तर्क गरेका छन्। यद्यपि उनीहरूले फैसला विरूद्ध अपील गर्ने वा नगर्ने विषयमा तत्काल कुनै निर्णय सार्वजनिक गरेका छैनन्। युनले डिसेम्बर 3, 2024 राति राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै मार्शल ल घोषणा गर्नुभएको थियो। त्यसक्रममा उहाँले विपक्षी उदारवादी सांसदहरूलाई उत्तर कोरियाप्रति सहानुभूति राख्ने राज्य विरोधी शक्तिको संज्ञा दिएका थिए। उनले विपक्षी दलले वरिष्ठ सरकारी अधिकारीहरूलाई महाअभियोग लगाएको र सरकारको बजेट विधेयकमा कटौती गरेको विषयलाई आफ्नो कदमको प्रमुख कारणको रूपमा प्रस्तुत गरेका थिए। तर मार्शल ल केवल करिब 6 घण्टा मात्र कायम रह्यो। सैनिक र प्रहरीको घेराबन्दी तोड्दै सांसदहरू राष्ट्रिय सभामा प्रवेश गरेका थिए र उक्त निर्णय खारिज गर्ने पक्षमा मतदान गरेका थिए। त्यसपछि मन्त्री परिषद मार्शल ल फिर्ता लिन बाध्य भएको थियो। घटनापछि युनलाई तत्काल पदबाट निलम्बन गरिएको थियो। त्यसपछि संसदबाट महाअभियोग पारित भयो र संवैधानिक अदालतले उहाँलाई औपचारिक रूपमा पदमुक्त गरेको थियो। जुलाई 2025 पक्राउ परेका युन विरूद्ध हाल पनि विभिन्न आपराधिक मुद्दाहरू विचाराधीन छन्। युनमाथिको विद्रोह सम्बन्धी सबैभन्दा गम्भीर मुद्दाको फैसला दुवै पक्षले चुनौती दिएका छन्। युन पक्षले सजाय विरूद्ध अपील गरेको छ भने अभियोजन पक्षले अझ कडा सजायको माग गर्दै मृत्युदण्ड हुनुपर्ने दावी गरेको छ। पछिल्लो 30 वर्षको जेल सजायले भने दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा युनको पतनलाई थप गम्भीर बनाएको छ। श्रोता मित्र, अब भने हामी गीततर्फ लाग्दैछौँ। गीत रहेको छ तिमी फुल।

कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूज र विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 MHz, त्यस्तै हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा भेट्न सक्नुहुन्छ, आइडी रहेको छ किप्स एफएम 98.3 MHz। नेक्स्ट विक म फेरि आउनेछु अर्को वर्ल्ड न्यूजहरू लिएर, त्यसको लागि सुन्दै गर्नुहोला किप्स एफएम 98.3 योर कम्पेनियन।

Life-changing goats. एउटा राम्रो दिमाग र एउटा राम्रो मन संसारको प्रारम्भदेखि नै विजयी जोडी रहिआएको छ। यो भनाई हो नेल्सन मण्डेलाको।

0: ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मङ्गलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र KIPS FM 98.3 मेगाहर्जमा।
10: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS मोस्ट वान्टेड। KIPS मोस्ट वान्टेड
11: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
12: KIPS FM 98.3 MHz, your companion, your companion, your companion. English retro numbers, English retro numbers at 9.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि
9: थप जानकारी तथा बुकिङका लागि
10: 01-42-3888 98-12-35-88
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
15: Hollywood Times, every day, 11 to 12 p.m.

0: Life-Changing Quotes. कडा परिश्रम गर्नुहोस्, दयालु रहनुहोस्, सबै चीज राम्रो हुँदै जानेछन्। यो भनाई हो कोनन ओब्रायनको।
1: Kips FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: बलिउड गोल्डन हिट्स।

0: ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: KIPS 98.3 FM, your companion.
4: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।